0: सन तरीके सरा बेहतरीन तरीके सरा पर दरमान होम्योपैथिक सेंटर जेल मोड़ बड़ग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब और दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब पर जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोर बजो पूरी की गयी। तासु बिल्कुल रतल शही यो बेहतरीन इलाज यो कामयाब इलाज अगातासुदीना करला से कबुल शही डॉक्टर निजामुद्दीन जलाल साहब अखपला उपीरी द हफ्ते उड़ुम्बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगाशाने ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखपल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के दहाफ्ते आखिर ने द्रेव रज कवि जुमा हफ्ता औ इतवार नौ पतयात साथ दरमान होम्योपैथिक सेंटर जैल मोड़ बटाग्राम नूर मालूम दपारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0334-7-3-9 दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटाग्राम।
1: अकबर टी यानी अकबर छाए द चयो दो शौकियान द पारा खुश खबरी यकीनन चे तासुबा डेरी चय इस्तेमाल करी वी खुद अकबर चय जायका औ खुन द नूरु चयुना बीखी मुख्तलिफ थे। अकबर चय यो मेडिकेटेड चय दे द कम द इस्तेमाल सरची स्तासु द सर दर्द खत्मेगी स्तासु तकावट औ स्तड़िया खत्मेगी औ स्तासु पमेदा बद असर नगुर्जवी او تاسو تا درکوی سکون او اطمینان او هغه زکه چې په اکبر چیو کې هیڅ قسمه کیمیکل بیخی نه دی شامل نو کو تاسو غواړی چې چای دی هم استعمال کړئ خو ډیر دی هم استعمال کړئ او تاسو په صحت دی بد اثر هم اونشي نو بیا ځان د پر رواخلی صرف او صرف اکبر چای د اکبر چای کوالٹی هم د نورو چایونا اعلی ده او قیمت هم د نورو چایونا بیخی کم دی اکبر ٹی یعنی اکبر چای تاسو تا ملاوی دیشی خدمی نبوت چوک اسلامک بینک تا مخامخ محسن مارکیٹ بٹاگرام رابطہ نمبر 0320-7770-055 او بل نمبر هم یاد ساتئی 0381-13-339।
2: د بڈاگرام خلقو دپارا خوشخبری زکچی پ بڈاگرام کی بات د پی خبر ډیر تجربه کار دی

0: हाँ जी ग्रहण और दिल कुत्ता सोरे रेडियो अमन एफ एम 88.4 ग्राम प्रोग्राम दे चुके दिन और दुनिया ये विनत तो बजू पूरी दा प्रोग्राम ता सुपर रेडियो अमन एफ एम 88.4 ग्राम बंदी और जी खबर को लमगा जी पैगंबर ले सलात व सलाम दा कैफिया चीदा खोल दी और या पैगंबर ले सलात व सलाम फरमाई जी पदक दौरान की अला व इन्नहु سيجاء برجال من أمتي فيؤخذ بهم ذات الشمال فأقول وي زمادي أمت سخلق تري غبرا يشتليشي أو تكالا غرا يشتليشي قال أخلو دي السلام عليكم دي السلام عليكم هلو أخبر ريديو بن كي جي أو زيلك بدل كي آجی دوسر بیازم گر رابطہ انشلا 0309-711-8899 سر رابطہ کولی شی جی خبر کو لمنگا چی پیغمبر علیہ الصلوۃ والسلام او فرمائل یو کال طرف تزو بیا ودا دغو کو جی السلام علیکم جی السلام علیکم
1: علیکم السلام
0: آجی हेलो जी सर स्वागत राजी जी सर स्वागत राजी जी जी दूसर बेस में रब्ता उनशला 0309-711-8899 सर रब्ता कौले जी मैसेज में तो चाकर दी मुफ्ती से PTCL नंबर बंद है और मोबाइल न लगी PTCL نمبر خو بالکل کھلاو دی تاسو دې من رابطہ کولی شئ او موبایل باندې موږ تاسو سره رابطہ کولی شئ اکثر کول ناراضی دی وجنه نه لګي او کال طرف ته جی السلام علیکم جی
1: السلام علیکم
0: و علیکم السلام خیر دی تاسو یاد خدی خیر دی تاسو یاد خدی جی
1: کوم چې یاد خدی
0: جی جی سو خبر کوي جی بالکل اڑو لے شی صحیح لا بالکل نصیحت تی عمر یا تسبیح دی عمر ہی سیدا ڈیرا میرا بانی السلام علیکم جی
1: وعلیکم
0: السلام ہاں جی گرانور دل کو جو بل کال طرف تے گرو چ پلان مکس رسو کتی جی السلام علیکم جی
2: السلام علیکم
0: وعلیکم السلام خیر دی صاحب صحت خدی وعلیکم السلام جی سب صحت خدے آواز راضی جی آواز راضی جی استا سو آواز وعلیکم السلام جی استا سو آواز راضی جی ہیلو
3: ہیلو استا سو آواز راضی
0: نا دی پی ٹی سی ایل دی لائن کی مسئلے

0: सो अवरे रेड रेडियो
1: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कम के बची सासो द हर किस्म मरज इलाज कवलेशी लग शुगर ब्लड प्रेशर अरक उन्निसा ला दर्द सर दर्द द विख्तो बेवख्तस्पिनी दिल वर्जे दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डाग दी औ आग मरजुन कम चिपट्टी दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा प दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दगा रंगी बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब प जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी की गी असो बिल्कुल रतलशी यो बेहतरीन इलाज यो कामयाब इलाज आगा ڈاکٹر نظام الدین جلال سے اخبلا اپیری دا ہفتے رنبنے سلور رز کبھی پیر منگل بد او جمعرات داغشانی بیابل ڈاکٹر سینئر ڈاکٹر ڈاکٹر اجمل خان سے اغوی اخبل او پی ڈی پر درمان ہومیوپیتھک سینٹر کے دا ہفتے اخیر نے درے رز کبھی جمعہ ہفتہ او اتوار نو پتہ یاد ساتھ درمان ہومیوپیتھک سینٹر جیل موڑ بٹگرام نور معلومات دا پارا پتی نمبر ہم رابطہ قبولی شے 0331-47-48-317 0333-4-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3-3
2: السلام علیکم گرانو مینا والو زیم مشال خان او تاسو اورئ ریڈیو امن اف ایم 88.4 بٹگرام ریڈیو امن اور دو ڈیر ڈیرا مننا
3: ریڈیو امن نیٹ ورک
4: پیغام امن ہے
5: پیار کی ایک دنیا لے کر
6: محبت سمیٹ کر
7: ریڈیو امن آیا آپ کی زندگی میں
6: تو سنتے رہیے ریڈیو امن 88.4 نیٹ ورک
7: ریڈیو امن نیٹ ورک تمہارا